0: It's 8 o'clock.
1: It's now time for Namaste Nepal, featuring Nepalese music, news and language on Plains Media.
2: Namaste Nepal.
3: नमस्कार प्रिन्स मिडियाको 96.9 FM मार्फत हजुरहरूसँग जोडिनको लागि आइसकेको छु म पुरु थिम्सिना नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल मार्फत हजुरहरूसँग हामी समसामयिक खबर जानकारीहरू कुराकानी अनि मिठा मिठा गीत सङ्गीतहरू लिएर आउने गर्दछौँ श्रोता प्रिन्स मिडियाको

96.9 FM मार्फत यहाँहरू कार्यक्रम नमस्ते नेपालसँग सोमबार बेलुका 8 बजे प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ। यति लामो समयदेखि हजुरहरूले दिनुभएको साथ सहयोगको लागि धन्यवाद दिँदै आजको कार्यक्रम सुरु गर्ने अनुमति चाहन्छु।

0: आवाज चल्यो सिरिरी आते झिरिरी, यो मिठो गीत हामीले सुन्यौँ। महेश काफ्ले हुनुहुन्छ यो गीत रचना गर्ने गाउने, र महेश काफ्लेको गीत मैले किन बजाइरहेको छु भन्दाखेरि, अब चाँडै नै न्युजिल्यान्डमा महेश काफ्ले पनि आउँदै हुनुहुन्छ, एकदमै चर्चित गायक शिव परियार सँगसँगै अस्मिता अधिकारी र महेश काफ्ले आउँदै हुनुहुन्छ, र दसैँको टाइममा आउँदै हुनुहुन्छ, त्यही भएर अलिकति माहौल बनाऊ भनेर चाहिँ मैले त्यो गीत बजाएँ। फेरि पनि स्वागत गर्छु कार्यक्रम नमस्ते नेपालमा सबैजनाले, सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आश गरेको छु। र आज क्राइसिसमाबाट हामी प्रसारण गरिरहेछौँ, र एकदमै जाडो मौसम छ अहिले क्राइसिसमा, सबैजना राम्रोसँग बस्नु होला, र नमस्ते नेपाल कार्यक्रममा फेरि पनि स्वागत छ।
1: तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल,
0: र नमस्ते नेपाल कार्यक्रममा आज मैले विशेष गरी गेस्टलाई निम्ति आएको छु, होइन? अब न्युजिल्यान्डको अपडेट के भइरहेछ, नेपालीहरूलाई फरक पर्ने किसिम

0: कार्यक्रमको विभिन्न कुराहरू हामी गर्छौँ यो कार्यक्रममा, गीत सङ्गीत बजाउँछौँ, तर आज मैले गेस्ट बोलाइराख्दाखेरि चाहिँ यहाँ हाम्रो लोकल नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी कर्पोरेसन जुन चाहिँ यो नमस्ते नेपालको स्पोन्सर पनि हो, उहाँको चाहिँ नवनिर्वाचित कोषाध्यक्ष जितेन्द्र लामाज्यूलाई मैले आज आमन्त्रण गरेको छु। र भाइलाई मैले यहाँ रेडियोमा बोलाउनुको कारण चाहिँ के भन्दाखेरि, सोसाइटी यति लामो, अब झन्डै 25 वर्ष पुग्छ चाँडै नै यो सोसाइटी क्राइसिसमा भएको, र यो 25 वर्ष चलिरहे पनि विभिन्न चुनौतीहरू पनि हुन्छन्, र चुनौतीको साथसाथमा चाहिँ अवसरहरू पनि हुन्छन् सोसाइटीमा। सो जितेन्द्र लामाले चाहिँ आज त्यही कुरा गर्नुहुन्छ। जितेन्द्र भाइ, स्वागत छ नमस्ते नेपाल कार्यक्रममा।
1: धन्यवाद अनि नमस्कार पुरुदय, एकदम हामीहरूको जुन आजको जुन बसाइ छ र जुन हामीहरूले आज यो जुन प्लेटफर्म तपाईँले दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: एकदमै होइन, म त एकदम खुसी हुन्छु किनभने यो रेडियो कुराहरू भने चाहिँ दोहोरो भयो भने झन् डिफ्रेन्ट पर्सपेक्टिभ निक्लिन्छ। र विषयमै प्रवेश गरौँ होइन, अब फर्स्ट अफ अल त एकदमै बधाई छ होइन यो, किनभने सामाजिक काम, आफ्नो व्यक्तिगत कामहरू छोडेर विदेशको ठाउँमा सामाजिक काम गर्नु एकदमै ठुलो कुरा हो, त्यसको लागि थ्याङ्क्यु। र जुन पदमा तपाईँ बस्नु भएको छ त्यसको लागि पनि बधाई र शुभकामना त छँदैछ। र चुनौतीकै कुरा गरौँ सुरुमा होइन, पछि फेरि चुनौतीकै कुरा गर्दाखेरि, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीमा चाहिँ तपाईँ आइसकेपछि या त्योभन्दा अगाडि इन्भल्भ भइराख्दाखेरि के चुनौती देख्नु भएको छ यो हाम्रो नेपाली समाजलाई लिएर?
1: धन्यवाद दाई यो प्रश्नको लागि। सर्वप्रथम अब तपाईँ हामीहरूले हेर्दै गर्दाखेरि जुन यो नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी जुन क्यान्टरबरीको रहेको छ त्यसमा जति चुनौती छ त्यही अनुसारको चाहिँ हामीहरूसँग अवसरहरू पनि रहेको चाहिँ छ। चुनौती भन्दै गर्दाखेरि चाहिँ हामीहरूको जुन नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको जुन नाम अनुसारको जुन हामीहरूले गर्नुपर्ने कामहरू, जस्तै नेपालको जुन डायस्पोराहरू जति पनि हामीहरूको यो हाम्रो क्यान्टरबरी रिजनमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ यहाँको लोकल अथवा चाहिँ अरू इथनिक ग्रुपहरूसँग चाहिँ जोड्नको लागि हामीले कामहरू गरिरहेको छ, त्यो चाहिँ अहिलेको अवस्थामा एउटा च्यालेन्जेस त्यो पनि रहेको छ। सँगसँगै अर्को युथ र सेकेन्ड जेनेरेसनको चाहिँ इन्गेजमेन्टहरू रहेको चाहिँ छ। अब हामीहरूको भनौँ न अगाडि जति पनि आउनुभएको थियो यहाँ इमिग्रेन्ट्सहरू, उहाँहरूले यो सोसाइटी चलाइराख्नु भएको छ, त्यो सँगसँगै यहीँ रहिराख्नु भएको उहाँहरूको सेकेन्ड जेनेरेसनहरूले चाहिँ यो सोसाइटीमा आएर सोसाइटी चलाउनुको लागि चाहिँ अगाडि बढाउनुको लागि हामीले त्यो इङ्गेजमेन्ट पनि खोजिराखेको छ र त्यो इङ्गेजमेन्ट भइ पनि राखेको छ बिस्तारै त्यो अनुसारले। र अरूहरू भनेको चाहिँ एट द अब भनौँ न अर्को भनेको सबै कुराहरूको अन्तिम पक्षहरूमा जाँदै गर्दाखेरि जुन फन्डिङ म्यानेजमेन्टहरू छ त्यो पनि एक हिसाबको चुनौती चाहिँ छ, तर जुन पास्ट कमिटीहरूदेखि लिएर सबैले गर्दाखेरि चाहिँ केही हिसाबले त्यो अहिले ओभरकम पनि भएको चाहिँ छ।
0: होइन पक्कै पनि, अब जस्तै के हुँदो रहेछ भने सुरुमा न्युजिल्यान्ड आउने होइन अब विद्यार्थीहरूको आफ्नै चुनौती हुने, त्यस पछाडि फेरि यहाँ बस्दै गएपछि अब सेकेन्ड जेनेरेसन भएपछि सेकेन्ड जेनेरेसनको अर्कै चुनौती हुने कुराहरू पक्कै पनि, त्यो कुराहरू समयअनुसार आउँदै जाने रहेछ। अब त्यो म व्यक्तिगत रूपमा म पनि बिस्तारै रियलाइज गर्दैछु होइन, अहिले फादर रुटमा छिर्दै गर्दाखेरि अहिले अरू नयाँ किसिमको चुनौतीहरूको बारेमा पनि बुझ्दैछु। त्यसो भए अब नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले चाहिँ त्यो बारेमा के सोचिरहेछ अनि के कस्तो खालको त्योसँग रिलेटेड प्रोग्रामहरू आउँदैछ भन्न मिल्ने जति चाहिँ एकचोटि खोलाइदिनु भने सजिलो हुन्थ्यो?
1: एकदम, हामीले अहिले चाहिँ जुन एनएनजेड एफएससीले चाहिँ हामीले अहिले गरिरहेको कुराहरूमा चाहिँ जुन 4C चाहिँ अहिले हामीले विशेष गरेर कम्युनिटी, करियर, कल्चर र कनेक्सनको कुराहरू चाहिँ हामीले गराउन खोजिरहेको चाहिँ छौँ। र अब जुन अपर्च्युनिटीहरू कुराहरू अथवा जुन च्यालेन्जेसहरूलाई हामीले जसरी ओभरकम गर्न खोजिरहेको छौँ त्यसमा चाहिँ हामीले लगभग 3-4 कुराहरू गरिराखेको छौँ। त्यसको लागि जस्तै अब युथ इङ्गेजमेन्ट अथवा सेकेन्ड जेनेरेसन इङ्गेजमेन्टहरूको लागि चाहिँ हामीहरूले जुन भनौँ न पहिला कमिटीहरूबाट नै हामीले जुन नेपाली क्लासहरू पढाइराखेको छौँ, यहाँको सेकेन्ड जेनेरेसनहरूलाई चाहिँ नेपालीहरू, नेपालीको कल्चरहरू, त्यो रिलिजनहरू र जुन नेपाली लिपिहरूको भाषाहरूको बारेमाहरूमा सिकाइराखेको छौँ। त्यसले गर्दाखेरि कतिपय कुराहरूमा जुन नयाँ सेकेन्ड जेनेरेसन छ त्यसले पनि अलिकति धेरै नै पार्टिसिपेट पनि गरिरहेको छ। र हाम्रै उसमा पनि हेर्दै हेर्नुहुन्छ भने सेकेन्ड जेनेरेसनमा जस्तै हाम्रो एउटा मेम्बर आकृष्ट दाहाल, ऊ पनि सेकेन्ड जेनेरेसन तर उसले चाहिँ एउटा आफ्नो इनर्जी लिएर आएर यो कमिटीलाई चाहिँ अगाडि बढाउन खोजिराखेको पनि छ र एकदम राम्रो पनि काम गरिराखेको छ। अर्को भन्नुहुन्छ भनेदेखि चाहिँ यसमा हेर्नुहुन्छ भने अर्को अपर्च्युनिटीहरू र जुन च्यालेन्जेसहरू जुन छ त्यसमा चाहिँ हामीहरूले अरू कम्युनिटीहरू इथनिक ग्रुपहरूसँग पनि मिलेर काम गर्ने खोजिराखेका छौँ होइन। त्यसको लागि हामीहरूले प्रोग्रामहरू प्लानिङहरू बनाउँदैछौँ र आगामी दिनहरूमा ती प्लानिङहरू र प्रोग्रामहरू आउँछन् पनि। र अर्को रहेको चाहिँ छ जस्तै इमिग्रेसन इमिग्रेन्टहरूको लागि विशेष गरेर यहाँ आउँदै गर्दाखेरि जुन आफ्नो राष्ट्र छोडेर आफ्नो देश छोडेर जुन यो भूमिमा आएर जुन भनौँ न पढाइको सिलसिलामा होला अथवा कामको सिलसिलामा होला अथवा अन्य कुनै भनौँ न देशबाट टाढा भएर आफ्नो सपनालाई पछ्याउने सिलसिलामा यहाँ जति पनि आइराख्नु भएको छ त्यो सबै इमिग्रेन्ट्सहरूको लागि त्यो इमिग्रेन्ट्सहरूलाई चाहिँ कनेक्ट गर्ने यहाँको कल्चरहरू र यहाँको चाहिँ करियर डेभलपमेन्टमा चाहिँ सहयोग गर्ने कुराहरूमा चाहिँ हामीहरू चाहिँ एनएनजेडआइपिएससी चाहिँ विशेष रूपमा चाहिँ अगाडि बढिराखेका पनि छौँ।
0: होइन, एकदमै राम्रो कुराहरू आइरहेछ। अब नर्मली पनि अब यो सबै कुराहरू अलिअलि भइरहेको थियो, तर एकदमै तिमीले भने जस्तै त्यो 4C होइन त, फोर सीको रूपमा चाहिँ यसलाई एकदमै एउटा फ्रेमवर्कै बनाएर अगाडि बढाउने भनेपछि पक्कै पनि प्रभावकारी हुन्छ होला। र हामीहरूले यसरी मैले चाहिँ त्यो प्रोग्रामहरू सफलता भएको कुराहरू पनि सुनाउन पाऊँ होइन, त्यसरी नै चाहिँ अगाडि बढ्न पाऊँ भनेर चाहिँ म शुभकामना पनि दिन्छु।
2: नमस्ते नेपाल, नमस्ते नेपाल।

नमस्ते, नेपालमा छौँ र म बोल्दैछु जितेन लामासँग र सोसाइटीको क्रियाकलापहरू, च्यालेन्जेस र अपर्च्युनिटिजहरूको कुरा गर्दैछु। एउटा सानो जानकारी राख्न मन लाग्यो जुन चाहिँ एकदमै महत्त्वपूर्ण हुनसक्छ। मैले लास्ट टाइम भने पनि थिएँ, त्यो जानकारी चाहिँ के भन्दाखेरि, अब हाम्रो नेपालबाट चाहिँ न्युजिल्यान्डमा चाहिँ अब पासपोर्टको चाहिँ पासपोर्ट बनाउँदा नेपाली पासपोर्टहरू चाहिँ न्युजिल्यान्डमा बनाउन अलिक गाह्रो हुने बेला अब टाइम एन्ड अगेन चाहिँ पासपोर्ट टोलीहरू आइरहेको छ र भर्खरै वेलिङटनमा पनि पासपोर्ट टोली आएर चाहिँ राम्रोसँगले चाहिँ त्यहाँ बायोमेट्रिकहरू कलेक्सन गरेको भन्ने जानकारी भएको छु। र अब त्यस्तै टोलीहरू चाहिँ अब अक्टोबर नोभेम्बरतिर चाहिँ अकल्यान्ड र वेलिङटनमा आउने भन्ने कुरा पनि छ। र त्यो जानकारीसहित म एउटा गीत प्रस्तुत गर्दैछु र त्यो गीत चाहिँ अब मैले प्रस्तुत गर्छु र त्यो गीतको बारेमा त्यसपछि चर्चा गर्छु यता।

0: सङ्गीत गीत ब्याकग्राउन्डमा बस्दै गर्दाखेरि एउटा जानकारी प्रस्तुत गर्न चाहन्छु। शिव परियार पनि मैले अघि भनेको लटमा चाहिँ क्राइसिसमा आउँदै हुनुहुन्छ। क्राइसिस मात्र नभएर अरू सिटीमा पनि जाने प्रबल सम्भावना छ, तर अहिलेसम्म चाहिँ क्राइसिसमा आउनुहुने भन्ने जानकारी भएको भएर म पनि अलिकति माहौल बनाउँदैछु। शिव परियारको गीत, महेश काप्लेको गीत र समय रहेसम्म हामी अस्मिता अधिकारीको गीत पनि सुन्नेछौँ र फेरि कुराकानीलाई नै अगाडि बढाउँ। जितेन फेरि पनि स्वागत छ नमस्ते नेपालमा। र योभन्दा अगाडि हामीले अलिकति च्यालेन्जेस अनि अहिलेको डाइरेक्सनलाई छोयौँ होइन, त अब स्पेसिफिक त्यो कुराहरूलाई लिएर चाहिँ के कस्तो प्रोग्रामहरू डिजाइन भइरहेछ, इमिडिएटली हामीले देख्न पाउने कुराहरू के हुँदैछ त?
1: एकदम दाइ, अब हामीहरूको चाहिँ एनएनजेड एफएससीको चाहिँ ग्रोथ स्ट्राटेजी भनेर हामीले चाहिँ एउटा भनौँ न सिस्टमेटिक प्र्याक्टिकल प्लान एक्सन्सहरू हामीले राखिराखेका छौँ र इमिग्रेन्ट्सहरूको लागि चाहिँ हामीले एउटा प्रपोज चाहिँ फाइनलाइज चाहिँ भइसक्यो, तर प्रपोज चाहिँ हामीले घाँस बाँस कपास भनेर चाहिँ एउटा चाहिँ प्रोग्राममा हामीहरूले इमिग्रेन्ट्सहरू जति पनि नयाँ मान्छेहरू आउँदै हुनुहुन्छ न्युजिल्यान्डमा अथवा आफ्नो पढाइहरूदेखि लिएर सबै कामहरू गर्ने सिलसिलामा उहाँहरूको लागि चाहिँ उहाँहरूलाई गाइड गर्ने कुराहरूमा चाहिँ हामीले घाँस बाँस कपासको विषयमा चाहिँ हामीहरूले चाहिँ त्यो प्रोग्रामहरू ल्याउँदैछु, जस अन्तर्गत चाहिँ अब भनौँ न उहाँहरूलाई यहाँ आइसकेपछिको भनौँ जति पनि समस्याहरू हुनसक्छ जुन माइग्रेन्ट्सहरूलाई, जस्तै रेन्टिङ गाइडहरू गर्नेदेखि लगेर जबहरू सर्च गर्ने टिप्सहरूदेखि लगेर होइन यहाँको चाहिँ भनौँ न अब जस्तै फाइनेन्सियल अवस्थाहरूकोमा चाहिँ उहाँहरूलाई सहयोग गर्नेदेखि लगेर होइन जे होस् उहाँहरूलाई इनिसियल अवस्थामा चाहिँ यहाँ इस्टाब्लिसमेन्ट गर्नको लागि चाहिँ के हेल्प गर्न सक्छ एनएनजेड एफएससीले त्यो अवस्थामा त्यो विषयमा हामीले हेरिराखेको छौँ। अर्को भनेको चाहिँ अरू भनौँ न अरू इथनिक ग्रुपहरूसँग हामीले टाइअप गर्नको लागि जस्तै हामीले सोचिराखेको छ ब्याक इन द माइन्ड होइन कुनै प्रोग्रामहरू जस्तै कम्युनिटी क्लिननेस गर्ने कुराहरू, सरसफाइ गर्ने अभियानहरू हुनसक्छ होइन, अथवा चाहिँ रक्तदानका कार्यक्रमहरू हुनसक्छन्। ती कार्यक्रमहरू हाम्रो ब्याक इन द माइन्डहरू चाहिँ छ, त्यसलाई हामी चाहिँ चाँडै गर्छौँ होइन। त्यसले गर्दाखेरि हामीहरूको जुन इन्टर कम्युनिटीहरूको रूपमा चाहिँ लिङ्क होस् ती कुराहरूलाई चाहिँ हामीले गर्न खोजिराखेका छौँ। अर्को भनेको चाहिँ अब त्यो सँगसँगै जस्तै युथ इङ्गेजमेन्टको लागि चाहिँ हामीले विभिन्न स्पोर्ट्सहरू नयाँ जुन सेकेन्ड जेनेरेसन अथवा युथहरूलाई हामीले स्पोर्ट्सहरू चाहिँ खेलाइराखेका छौँ, अथवा चाहिँ भनौँ न मल्टिकल्चरल इभेन्टहरूमा पनि लिएर जाने, त्यहाँ चाहिँ हामीहरूको नेपालको कल्चरल रीति संस्कृतिहरूको बारेमा चाहिँ उनीहरू मार्फत चाहिँ हामीहरूलाई चाहिँ दर्शाउन खोजिराखेका छौँ होइन। ती पनि हामीहरूको कामहरू प्रोग्रामहरूमा छ। अर्को भनेको चाहिँ अब अहिलेको जमानाको जुन डिजिटल एरा चाहिँ डिजिटल ट्रान्सफर्मेसनमा चाहिँ हामीले आफ्नो कम्युनिटीलाई चाहिँ जस्तै अब योभन्दा पास्ट कम्युनिटी कमिटीहरूले वेबसाइटहरू डेभलप गर्नुभएको थियो भनेदेखि चाहिँ अब हामीले त्यसलाई चाहिँ विभिन्न प्लेटफर्महरूमा जस्तै तपाईँको मेटाको प्लेटफर्ममा होस्देखि अथवा टिकटकको प्लेटफर्ममा ती कुराहरूमा चाहिँ हामीले दिनुपर्ने इन्फर्मेसनहरूलाई चाहिँ अझै धेरै मासहरूमा चाँडो र छरितो तरिकाले पुगोस् भनेर हामीले डिजिटल ट्रान्सफर्मेसनका कुराहरू त्यो कामहरू पनि अगाडि बढाइराखेका छौँ होइन।

0: अर्को भनेको चाहिँ जस्तै इभेन्ट इनोभेसनहरू, जस्तै हामीले जुन फन्डिङहरूको लागि जस्तै यहीँको क्राइस्ट चर्च काउन्सिलहरूबाट लिने फन्डिङहरू अथवा राटा फाउन्डेसन्सहरूबाट होला अथवा यहीँ पनि कतिपयहरू के अरे स्पोन्सरसिपहरूबाट हामीले लिइराखेका हुन्छौँ, त्यो अवस्थामा चाहिँ ती लिँदै गर्दाको जुन फन्डिङहरू छ तिनीहरूको लागि पनि जुन हामीले एउटा बिजनेस एक्सपोजहरू जस्तो अथवा चाहिँ हामीले जुन भनौँ न ती कुराहरूलाई कसरी चाहिँ ती बिजनेसहरूलाई चाहिँ यहाँको कम्युनिटीसँग जोड्न सकिन्छ ती कुराहरू पनि हामीहरूले चाहिँ राखेका छौँ। र त्यही हिसाबमा अब सबैभन्दा एट द इन्ड अफ द डे हामीहरूको के हुन्छ भने यो सबै गर्दाखेरि हाम्रो यहाँको मेम्बरसिपहरूलाई चाहिँ कसरी बढाउने र मेम्बरको इन्भल्भमेन्ट चाहिँ यो कम्युनिटीलाई बढाउने कुराहरूमा चाहिँ कसरी लिने भन्ने कुराहरूमा चाहिँ हामीले अगाडि गरिराखेका छौँ होइन, त्यो फन्डिङहरूमा चाहिँ त्यसरी नै हामीले ती अपर्च्युनिटिजहरूलाई ती जति पनि च्यालेन्जेसहरू छ ती च्यालेन्जेसहरूमा चाहिँ आफ्नो अपर्च्युनिटिजहरू खोज्दै चाहिँ एनजेड एफएससी चाहिँ अझै अगाडि बढ्दै जान्छ होइन। र अर्को भनेको चाहिँ अब 2027 हामीहरूको चाहिँ यो एनएनजेड एफएससी पनि 25 वर्ष पुग्छ होइन, 25 वर्ष पुग्दै गर्दाखेरि हामीले रजत जयन्ती अथवा सिल्भर जुब्ली चाहिँ हामीले एउटा ठुलो भव्य उसमा रूपमा चाहिँ कार्यक्रममा हामीले गर्ने प्लान गरिराखेका छौँ र त्यो मार्फतबाट पनि हामीले यहाँ भइराखेको जति पनि
1: त्यसको केही डेट्सहरू फिक्स भएको त्यस्तो केही छ?
0: यसको डेटहरू ठ्याक्कै फिक्स चाहिँ भएको छैन तर 2027 चाहिँ 25 वर्ष पुग्ने भयो किनभने यसको इस्टाब्लिसमेन्ट डेट चाहिँ 2002 भएको थियो, त्यो कारणले गर्दाखेरि हामीले डेटलाई चाहिँ फाइनलाइज गर्दैछौँ होला।
1: अनि के कस्तो कार्यक्रम गर्ने भन्ने कुराहरू केही आइसकेको छ कि छैन?
0: त्यस्तो ठ्याक्कै अहिले चाहिँ हामीले बनाएको छैन तर हामी जे गर्छौँ त्यो चाहिँ भव्य नै गर्छौँ हामी त्यसलाई चाहिँ
1: होइन भव्य त गर्नै पर्यो। अब एनएनजेड एफएससी जितेनले भने जस्तै टेक्नोलोजी एडप्सनको मामलामा पहिलेदेखि नै अगाडि छ होइन, सबै मेम्बर्सहरूलाई इन्फर्म गर्ने मिटिङहरूमा पनि के कुराहरू भयो त्यो सबैले चाहिँ इमिडिएटली इमेल थ्रु पढ्न पाउने, माइनोट्सहरू हेर्न पाउने कुराहरू, मेम्बरसिप पनि अनलाइन त्यो पहिले नै थियो, अझ झन् त्यसलाई अझ सोसल मिडिया थ्रु त्यसलाई अझै एक्सेसिबल बनाउने भनेपछि म पर्सनल्ली एक्साइटेड छु। अब म प्रोसेस अटोमेसनको फिल्डमा काम गरिरहेको मान्छे भएर म झन् एकदमै त्यो हेर्नलाई, त्यहाँ कन्ट्रिब्युट गर्नलाई झन् एक्साइटेड भएँ। र अब हामीले चाहिँ समयको पाबन्दी पनि हुन्छ हामीसँग, त्यही भएर अब यहाँभन्दा अगाडि हामी धेरै कुराकानी गर्न भ्याउँदैनौँ पक्कै पनि। जितेनलाई अब आजको कार्यक्रममा आएकोमा धन्यवाद दिँदै केही छोटो केही छुटेको कुराहरू राख्नु मन छ भने प्लिज राखिदेऊ न।
0: छुटेको कुराहरू भन्दै गर्दा जे समग्र रूपमा हामी मैले भन्नुपर्ने कुराहरू सबै आइसकेको चाहिँ छ होइन। अब हामीहरूले यही एनएनजेड एफएससीलाई यो कम्युनिटी यो डायस्पोरालाई कसरी ठुलो बनाउने र अगाडि बढाउने भन्ने कुराहरूमा अगाडि लागिरहेका छौँ र सम्पूर्ण जति पनि नेपाली डायस्पोराहरू यो क्यान्टरबरी रिजनमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीहरूसँग जोडिनलाई चाहिँ एकदम हार्दिक अनुरोध गर्दछु। र यही नै हो एनएनजेड एफएससी चाहिँ हामीहरू कम्युनिटी करियर कल्चर र कनेक्सनमा हामीहरू चाहिँ अगाडि लागिरहेका छौँ। र यति भन्दै गर्दाखेरि यो प्लेन्स मिडियामा आएर चाहिँ आफ्नो कुराहरू राख्नको लागि चाहिँ एउटा प्लेटफर्म दिनुभएकोमा चाहिँ पूर्वदलाई पनि एकदम एकदम धन्यवाद भन्न चाहन्छु र एकदम थ्याङ्क यू, नमस्ते।
1: होइन थ्याङ्क यू जितेन, यो प्लेटफर्म चाहिँ हामी यही एनएनजेड एफएससीले नै जुराइदिएको होइन, स्पोन्सर गरेर यो चलिरहेको नमस्ते नेपाल कार्यक्रम हो र यो चाहिँ भोलि पर्सि अर्कै फर्ममा ट्रान्सफर्म भयो भने पनि हामी यहाँको कुराहरू गरिरहेछौँ, गरि नै रहन्छौँ। र समयको लागि धन्यवाद दिँदै म अगाडि बढ्न चाहेँ एउटा गीतको लागि।
0: थ्याङ्क यू।

नमस्ते नेपाल रेडियो कार्यक्रमको आजको एपिसोड सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को हप्ता सोमबार बेलुका 8 बजे पनि म तपाईँहरूसँग प्रत्यक्ष जोडिन आउने नै छु। यदि यो एपिसोड फेरि सुन्न चाहनुहुन्छ भने एनएनजेडएफएससीको वेबसाइट र फेसबुक ग्रुपहरूमा प्रसारण भइसकेका पोडकास्टका लिङ्कहरू भेट्न सक्नुहुनेछ। अर्को हप्तासम्मको लागि म बिदा चाहन्छु, हजुरहरूकै होस्ट पुरु तिम्सिना।